0: قلب ماحول میں لرزاں شرارے جنگ ہے آج، حوصلے وقت کی اور زیست کے یک رنگ ہے آج، آپ گینوں میں تپا ولولہ سنگ ہے آج، حسن اور عشق ہم آواز و ہم آہنگ ہے آج، جس میں جلتا ہوں اسی آگ میں جلنا ہے تجھے، اٹھ میری جان میرے ساتھ ہی چلنا ہے تجھے، زندگی جہد میں ہے صبر کے قابو میں نہیں، نبض ہستی کا لہو کانپتے آنسو میں نہیں، اڑنے کھلے میں ہے نخت خمے گیسو میں نہیں، جنت ایک اور ہے جو مرد کے پہلو میں نہیں، اس کی آزاد روش پر بھی مچلنا ہے تجھے، اٹھ میری جان میرے ساتھ ہی چلنا ہے تجھے۔
1: ابھی آپ نے قیفی اعظمی کی مشہور نظم عورت کی کچھ پنکتیاں سنی، یہ نظم آج بھی اتنی ہی پراسنگک ہے جتنی اپنے لکھے جانے کے سمے تھی، اس کی ہر پنکتی استری کے سمان سمانتا اور آتم سمان کی گونج بن کر سیدھے دل تک پہنچتی ہے، اور کتنا خوبصورت سنیوگ ہے کہ آج کا دن مہیلاؤں کے سمان سے جڑے مہتوپورن اوسر لے کر آیا ہے۔ ایک اور مہیلا مسلم مہیلا ادھیکار دیوس ہمیں ان مہیلاؤں کی ساہس آتم سمان اور سمویدھانک ادھیکاروں کی یاد دلاتا ہے جنہوں نے نیائے اور گرما کے لیے لمبا سنگھرش کیا۔ وہیں آج سے وشو استنپان سپتاہ بھی شروع ہو رہا ہے، ایک ایسا سپتاہ جو اس ماں کو نمن کرتا ہے جو اپنے آنچل میں کیول بچے کو نہیں بلکہ اس کے سوستھ بھوشیہ، اس کی پہلی سرکشا اور اپنا نسوارتھ پریم بھی سنجوئے رکھتی ہے۔ ایک اوسر ہمیں ہر مہیلا کے سمان اور ادھیکاروں کا سندیش دیتا ہے تو دوسرا اوسر اس کی ممتا اور جیون دائنی شکتی کو سلام کرتا ہے۔ یہ کیول دو اوسروں کا سنیوگ نہیں بلکہ ہر اس استری کو نمن کرنے کا اوسر ہے جو اپنے ادھیکاروں کی رکشا بھی کرتی ہے اور اپنے پریم سے جیون کو پوشت بھی کرتی ہے۔
2: And a truly meaningful start to the August month, isn't it? Well, today it's 1st of August, so celebrating both a women's right to equality and her extraordinary gift of nurturing life. And beyond these two significant observances, there are three more important global days being marked today. We'll take our listeners through them in our Dateline segment.
1: بالکل پرکرما کارکرم میں آپ کا بہت بہت سواگت ہے۔ آج کی کارکرم میں ہم جن چیزوں کی بات کریں گے اور جن کو لے کر آئے ہیں ان میں انتراشٹری جگت کے سماچار ہوں گے، راشٹری سماچار بھی ہوں گے، اور چلیں گے اپنے کشتریہ سمواد داتاؤں کے پاس اور جانیں گے کیا کچھ ہے ان کے پاس خاص۔ اس کے علاوہ کھیل جگت کی گتویدھیوں پر بھی ہماری نظر رہے گی اور ان وششٹ ویکتیوں کو بھی ہم یاد کریں گے جن کی آج ہے پنیتھی، جنم دوس یا جینتی۔ تو شوتاؤں پرکرما کے سنگ کے ساتھ میں ہوں مکیش کمار اور میرے ساتھ ہیں میری سہیوگی شگن چوپڑا۔ شگن آپ کو بھی میرا نمسکار۔
2: Namaskar Mukesh, well, very excited and thrilled to be with you and to present our program Parikrama for our listeners. Well, namaskar and very warm welcome to you all. Well, without any further delay now, because you have already told our listeners what will be coming up for them in the next 30 minutes, let's start with the headlines.
1: Bilkul.
2: Prime Minister Narendra Modi inaugurates Greenfield Alluri Sitaram Raju International Airport at Bhogpuram in Vijayanagaram district of Andhra Pradesh.
1: प्रधानमंत्री ने आधारभूत ढांचे और ऊर्जा के क्षेत्र के लिए 18,000 करोड़ रुपए से अधिक की विभिन्न विकास परियोजनाओं का शुभारंभ भी किया।
2: इन जम्मू एंड कश्मीर सेकंड लेबर इंजर्ड इन यस्टरडेज टेररिस्ट अटैक इन कुलगाम कम्स टू इंजरीज।
1: 19 किलोग्राम के वाणिज्यिक एलपीजी गैस सिलेंडर की कीमत लगभग 200 रुपए कम हुई।
2: फ्लड सिचुएशन रिमेन्स क्रिटिकल इन ओडिशा विद महानदी रिवर कंटिन्यूइंग टू स्वेल थ्रेटनिंग फ्रेश एरियाज।
1: اور بھارت کی تنوی شرما تائپے اوپن بیڈمنٹن ٹورنامنٹ کے مہیلا سنگلز فائنل میں پہنچی۔
2: سو دس از آر سیگمنٹ ڈیٹ لائن انڈیا۔ فرسٹ لیٹس بگن ود دس کوٹ، ایکچولی دا ہینڈ دیٹ راکس دا کریڈل از دا ہینڈ دیٹ رولز دا ورلڈ۔ It's such a profound thought. Those timeless words by American poet William Ross Wallace remind us that when we nurture mothers, we nurture the future itself.
1: Ji ha, pratyek varsh 1 se 7 agast tak Vishw Stanpan Saptah manaya jata hai. Is abhiyan ki shuruaat 1992 mein World Alliance for Breastfeeding Action ne duniya bhar mein stanpan ko badhava dene, use surakshit rakhne aur uska samarthan karne ke liye ki thi.
2: So World Breast Feeding Week 1 to 7th of August, and it also commemorates the 1919 Innocenti Declaration adopted in Florence, Italy, where governments and international organizations pledged to create policies that encourage and protect breastfeeding.
1: Ji haan, Africa ki ek bahut sundar kahawat hai, jis bachche ko gaon apnata nahi hai, wo uski garmahat mehsoos karne ke liye उसे ही जला देता है। ये हमें याद दिलाता है कि एक स्वस्थ बच्चे की परवरिश करना कभी भी सिर्फ माँ की जिम्मेदारी नहीं होती, ये परिवारों, कार्यस्थलों, स्वास्थ्य सेवा प्रणालियों और पूरे समाज की जिम्मेदारी है।
2: So let's talk about the composition of breast milk. This is often called a baby's first vaccine.
1: जी.
2: So the breast milk, the first thick yellowish milk, it is known as colostrum. This is packed with antibodies that help protect newborns against infections, and it's very powerful and it strengthens their developing immune systems. The first one, especially.
1: बिल्कुल शगुन, विश्व स्वास्थ्य संगठन और यूनिसेफ की सलाह देते हैं कि जन्म के बाद पहले घंटे के भीतर स्तनपान शुरू किया जाए। पहले 6 महीनों में केवल स्तनपान कराया जाए और 2 साल या उससे अधिक समय तक पूरक आहार के साथ साथ स्तनपान जारी रखा जाए।
2: Well, that is true, Mukesh. And as we mentioned in the beginning of the program, that this day is also observed in India as Muslim Women's Rights Day, right?
1: बिल्कुल। ये दिन 2020 से मुस्लिम महिला विवाह अधिकार संरक्षण अधिनियम 2019 की याद में मनाया जाता है, जिसने तुरंत 3 तलाक या तलाके बिद्दत की प्रथा को गैर कानूनी और अमान्य घोषित कर दिया था।
2: Well, right, and the observance, Mukesh, it marks a significant legal milestone. And which is aimed at strengthening the rights, the dignity, and legal protection of Muslim women. Former United Nations Secretary General Kofi Annan once said, "There is no tool for development more effective than the empowerment of women." And how right?
1: बिल्कुल, आज के दिन ये शब्द बहुत मायने रखते हैं, क्योंकि जब महिलाओं को समान अधिकार, कानूनी सुरक्षा और अवसर मिलते हैं, तो परिवार समृद्ध होते हैं, समुदाय मजबूत होते हैं और देश आगे बढ़ते हैं।
2: True. The society, I believe, cannot succeed when half of its population they are held back, whether it is ensuring that every newborn receives the healthiest possible start through breastfeeding, or also ensuring that every woman can live with equality, justice and dignity. So today's observances, they carry the same message, Mukesh, that empowering women, it is not simply about improving one life, it is about building a better future for all.
1: बिल्कुल शगुन, जब माताओं को सहयोग मिलता है तो बच्चे फलते फूलते हैं। जब महिलाएं सशक्त होती हैं तो समाज तरक्की करता है, और जब सम्मान एक साझा मूल्य बन जाता है तो मानवता सबसे बड़ा कदम आगे बढ़ाती है।

0: 95 लाख रुपए मंजूर किए गए हैं, जबकि ओडिशा के लिए 500 करोड़ रुपए की दूसरी किस्त मंजूर की गई है। इसके अलावा महाराष्ट्र के लिए पहली किस्त की पेशगी रकम के तौर पर 500 करोड़ रुपए मंजूर किए गए हैं। उम्र दाखिला की वजारत ने कहा है कि मानसून की बारिश का सिलसिला शुरू होने के बाद से हुकूमत रियासती सरकारों के साथ करीबी तालमेल कायम रखते हुए सैलाब की सूरत हाल पर लगातार नजर रखे हुए है। वजारत ने यह भी कहा है कि सरकार ने जहाँ कहीं भी ज़रूरत पेश आई हर मुमकिन इमदाद फराहम की है। इसमें कुदरती आफात की सूरत में काम करने वाली फोर्स NDRF की टीमों को पहले से तैनात करना और दिफा की वजारत की तरफ से लॉजिस्टिक्स मदद फराहम करना शामिल है। दिल्ली से प्रिया मंडल की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
1: सिक्किम में नाथुला पास के रास्ते भारत और चीन के दरमियान सरहदी तिजारत आज सुबह से फिर शुरू हो गई है। गुजश्ता 6 साल से ज्यादा अरसे से यह मुअत्तल थी। इस तिजारत का दोबारा शुरू होना भारत और चीन के दरमियान बाहमी राब्तों में एक मुस्बत अलामत है। हमारे नामा निगार ने बताया कि भारत और चीन दोनों मुल्कों के अहदेदारों ने आज सुबह उस मुकाम पर मुलाकात की जो दोनों में से किसी के भी कब्जे में नहीं है। चीन की नुमाइंदगी कॉमर्स और सरहदी तिजारत के महकमों के नुमाइंदों समेत तिब्बत खुद मुख्तार खित्ते के इंतजामी सरबराह ने की। पेश है एक रिपोर्ट।
2: सरहद के दोनों तरफ तिजारत की बहाली भारत और चीन के दरमियान बाहमी राब्ते के सिलसिले में एक मुस्बत कदम है। 1962 में भारत चीन महाज आराई के पेशे नज़र बंद रहने के बाद 2006 में सरहदी तिजारत बाजाब्ता तौर पर बहाल की गई थी और 2020 में COVID-19 वबा के सबब मुअत्तिल किए जाने से पहले बिला रुकावट जारी रही। ये सरहदी तिजारत पीर से जुमेरात तक अंजाम दी जा सकेगी और भारतीय वक्त के मुताबिक सुबह 7:30 बजे गेट खोले जाएंगे और हर इंदराज शुदा ताजिर को रोज़ाना की बुनियाद पर 2 लाख रुपए की तिजारती सरगर्मियां अंजाम देने की इजाज़त होगी। अहदेदारों ने इस बात की तस्दीक की है कि मंजूर शुदा दर आमदाती और बर आमदाती अशिया की मौजूदा फहरिस्त और कामकाज के मेयारी जाब्तों में कोई तब्दीली नहीं की गई है। गंगटोक से मैनाक चटर्जी की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं शोएबा।
1: सेहत और ख़ानदानी बहबूद के मरकजी वजीर जगत प्रसाद नड्डा ने पोस्ट ग्रेजुएट 2026 के लिए कौमी अहलियत दाखिला इम्तिहान की तैयारियों का आज जायज़ा लिया ताकि बिला रुकावट महफूज शफाफ और टेक्नोलॉजी पर मबनी इम्तिहान को यकीनी बनाया जा सके। ये इम्तिहान इस माह की 30 तारीख को होगा। मीटिंग के दौरान वजीर मौसूफ ने तिब्बी साइंस से मुतालिक इम्तिहानात के कौमी बोर्ड टेक्नोलॉजी शराकत दारों और उन दीगर मुतालिका फरीकों की तैयारियों का जायज़ा लिया जो इम्तिहान के इनेकाद से मुंसलिक हैं। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। ओडिशा में महानदी और उसकी मुआविन नदियों में तुगयानी के साथ सैलाब की सूरत हाल बदस्तूर संगीन बनी हुई है जिससे कटक पुरी जगत सिंहपुर केंद्रपाड़ा और खोरदा अजला के नशेबी इलाकों को एक बार फिर खतरा लाहिक हो गया है। 10 नशेबी अजला मुसलसल हाई अलर्ट पर हैं क्योंकि हीराकुंड बांध से 22 गेट के जरिए सैलाब का पानी छोड़ा जा रहा है। 8 लाख से ज़्यादा अफराद मुतासर हैं जबकि 2,69,000 से ज़्यादा लोगों को महफूज मकाम पर पहुँचाया गया है। केरलम में लगातार बारिश होने से बड़े पैमाने पर तबाही हुई है। चट्टानों के टुकड़े गिरने के वाकयात पेश आए हैं और कई इलाकों में पानी भर गया है। कुटायम उडुकी और मलापुरम ज़िलों से आज बारिश से वाबस्ता 6 अमवात की इत्तला मिली है जबकि 6 अफराद अब भी लापता हैं। जम्मू और श्रीनगर के दरमियान जम्मू श्रीनगर कौमी शाहरा NH-44 के बंद होने के पेश नज़र रेलवे ने फंसे हुए मुसाफिरों को सहूलत फराहम करने और रेलवे स्टेशनों पर भीड़भाड़ से निमटने के लिए बडगाम और श्री माता वैष्णो देवी कटरा के दरमियान एक खसूसी रेलगाड़ी चलाने का फैसला किया है। आकाशवाणी जम्मू के नामा निगार ने खबर दी है कि शाहरा बंद होने के बाद श्रीनगर और श्री माता वैष्णो देवी कटरा रेलवे स्टेशनों पर मुसाफिरों की बढ़ती तादाद के पेश नज़र कमर्शियल कंट्रोल जम्मू तवी की दरख्वास्त के बाद ये फैसला किया गया है। मरकजी सरकार ने टैक्स मुंतकली की एक इजाफी किस्त के तौर पर रियासती सरकारों के लिए 1,09,019 करोड़ रुपये से ज़्यादा जारी किए हैं जो 10 अगस्त के लिए तयशुदा माहाना मुंतकली के अलावा हैं। एक बयान में वजारत ख़जाना ने कहा है कि इस इजाफी किस्त का मकसद रियासतों को सरमाया अखराजात और तरक्याती अखराजात के अमल में تیزی لانے کے لیے مزید سہولت فراہم کرنا ہے۔ وزارت کی جانب سے مختلف ریاستوں کے لیے جاری کیے گئے علیحدہ علیحدہ اعداد و شمار کے مطابق اتر پردیش کو سب سے زیادہ 19,208 کروڑ روپے موصول ہوئے ہیں، جبکہ بہار کو 10,845 کروڑ روپے اور مدھیہ پردیش کو 8,010 کروڑ روپے ملے ہیں۔ ادھر مغربی بنگال کو 7,866 کروڑ روپے موصول ہوئے ہیں، جبکہ مہاراشٹر کو 7,022 کروڑ روپے ملے ہیں۔ وزیر اعظم نریندر مودی کل ویڈیو کانفرنسنگ کے ذریعے وکست بھارت سنکلپ کے لیے نشہ مکت یوا ابھیان کا آغاز کریں گے۔ منشیات کے خلاف 100 ہفتوں کی ملک گیر جن بھاگیداری مہم شروع ہونے کے موقع پر اس کا آغاز ہو رہا ہے۔ اس پروگرام میں 10,000 سے زیادہ مقامات سے ملک بھر کے نوجوان حصہ لیں گے۔ مذکورہ مہم کے تحت پورے ملک میں ہر اتوار کو ہفتے وار سرگرمیوں کا اہتمام کیا جائے گا، تاکہ بیداری کو فروغ دینے اور ایک ایسا معاشرہ بنانے میں عوام کی شمولیت کی حوصلہ افزائی کی جا سکے جہاں منشیات کی لانت نہ ہو۔ ایئر مارشل تیج پال سنگھ نے آج فضائیہ کے نائب سربراہ کی ذمہ داری سنبھال لی ہے۔ اس موقع پر انہوں نے قومی جنگی یادگار پر گل دائرہ نظر کیا اور ملک کی خاطر اپنی جانوں کا نذرانہ پیش کرنے والے بہادر سورماؤں کو خراج عقیدت پیش کیا۔ 16 جون 1990 کو ایک فائٹر پائلٹ کے طور پر فضائیہ میں شامل ہوئے ایئر مارشل تیج پال سنگھ کو 3,500 سے زیادہ گھنٹوں کی پرواز کا تجربہ ہے۔ وہ کیٹ اے کوالیفائیڈ فلائنگ انسٹرکٹر اور ایکسپیریمنٹل ٹیسٹ پائلٹ ہیں۔ ایئر مارشل تیج پال سنگھ بھارتی فضائیہ میں اہم ذمہ داریاں نبھا چکے ہیں۔ آج دلی بی جے پی نے لوک سبھا میں اپوزیشن لیڈر راہل گاندھی، آزاد رکن پارلیمنٹ راجیش رنجن عرف پپو یادو، سماجوادی پارٹی کے رکن پارلیمنٹ اودھیش پرساد اور دیگر متعلقہ لوگوں کے خلاف کل پارلیمنٹ کے احاطے میں مبینہ طور پر مذہبی جذبات کو ٹھیس پہنچانے کے سلسلے میں ایک شکایت درج کی ہے۔ نئی دلی کی رکن پارلیمنٹ بانسری سوراج کی قیادت میں بی جے پی کے وفد نے اپوزیشن لیڈران کے خلاف ایف آئی آر درج کیے جانے کا مطالبہ کیا۔ گلاسگو میں دولت مشترکہ کھیلوں میں تمغوں کی تعداد 30 ہونے کے بعد بھارت آج چھٹے مقام پر پہنچ گیا۔ بھارت نے سونے کے 8، چاندی کے 15 اور کانسے کے 7 تمغے جیتے ہیں۔ بھارتی مکے بازوں جیسمین لمبوریا اور پریتی پوار نے اپنے اپنے فائنل مقابلے میں سونے کے تمغے جیتے۔ پریتی نے خواتین کے 54 کلو گرام کے زمرے میں کینیڈا کی اسکارلٹ ڈیلگاڈو کو 5-0 سے ہرا کر خطاب جیتا۔ موجودہ عالمی چیمپئن جیسمین نے خواتین کے 57 کلو گرام کے زمرے میں شمالی آئرلینڈ کی مشیلا والش کو 5-0 سے شکست دی۔ پیرا ایتھلیٹکس میں مردوں کے شارٹ پٹ F57 مقابلے میں سومن رانا نے سونے کا اور شبھم جویال نے چاندی کا تمغہ جیتا۔ اور آخر میں خاص خبریں ایک بار پھر سن لیجیے۔ وزیر اعظم نریندر مودی نے میسورو میں سوامی ویویکانند کلچرل یوتھ سینٹر کا افتتاح کیا اور سائنس ٹیکنالوجی اور کھیلوں کے شعبے میں پیش رفت کا سہرا بھارتی نوجوانوں کو دیا۔ وزیر اعظم نے آندھرا پردیش میں 18,000 کروڑ روپے مالیت کے ترقیاتی پروجیکٹوں کا آغاز کیا۔ مرکز نے سیلاب سے متاثرہ ریاستوں کے لیے امداد کے طور پر 2,000 کروڑ روپے سے زیادہ کی پیشگی رقم جاری کرنے کی منظوری دی ہے۔ سکم میں ناتولا پاس کے راستے بھارت اور چین کے درمیان سرحدی تجارت پھر شروع ہو گئی ہے۔ اور دولت مشترکہ کھیلوں میں بھارتی مکے بازوں جیسمین لمبوریا اور پریتی پوار نے سونے کے تمغے جیتے ہیں، جبکہ مردوں کے شارٹ پٹ F57 میں پیرا ایتھلیٹ سومن رانا نے بھی سونے کا تمغہ حاصل کیا ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلیٹن ختم ہوا۔